आकाशवाणीको नेपाली प्रसारण सेवामा सम्पूर्ण सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदै सुनाउन लागिरहेछौ लोकनी आधुनिक गीत।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताले सुन्दै हुनुहुन्छ लोकनी आधुनिक गीत। पहिलो गीत हजुरले सुन्नुभयो सरन छिनामको शब्द अनि संगीत रचनामा कुन्ती मोक्तानको शर्मा।

0: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 को राष्ट्रिय लक्ष्यभन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वास्थ्य र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो र फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 को राष्ट्रिय लक्ष्यभन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस आनुवंशिक रक्त विकारको बारेमा विशेष गरी आदिवासी समुदायहरूमा जागरूकता जगाउन समन्वित प्रयासहरूको लागि आह्वान गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज विश्व सिकल सेल दिवसको अवसरमा मध्य प्रदेशको ओमकारेश्वरमा आयोजित राज्य स्तरीय कार्यक्रमलाई सम्बोधन गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले सिकल सेल एनिमिया उन्मूलनको लागि राष्ट्रिय अभियान अन्तर्गत राज्य सरकारको उपलब्धिहरूको प्रशंसा गर्नुभयो। राष्ट्रपतिले यस अभियान अन्तर्गत राज्यले धेरै मोर्चाहरूमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। राष्ट्रपतिले 2023 राष्ट्रिय अभियानको शुरूआतमा निर्धारित प्रमुख लक्ष्यहरूमध्ये एक सामूहिक स्क्रिनिङ रहेको र यो लक्ष्य निर्धारित समयभन्दा अगाडि नै हासिल भएकोमा सन्तुष्टिको कुरा रहेको बताउनुभयो।
1: एनिमिया उन्मूलन मिशन के अंतर्गत मध्य प्रदेश ने जो बहुआयामी उपलब्धियां हासिल की है इसके लिए मैं राज्य सरकार की सराहना करती हूँ। वर्ष 2023 में राष्ट्रीय मिशन का शुभारंभ करते समय जो अनेक बड़े लक्ष्य देश के सामने रखा गए थे उनमें से स्क्रीनिंग का लक्ष्य समय से पहले ही पूरा हो गया है। 9000 शिशुओं से लेकर 40 वर्षों की आयु तक के 7 करोड़ से ज्यादा लोगों की स्क्रीनिंग का लक्ष्य पूरा हो चुका है।
0: आदिवासी मामिला अनुसूचित जाति कल्याण चिकित्सा शिक्षा जनस्वास्थ्य र आयुष लगायत विभिन्न विभागहरूले स्वास्थ्य सेवा जागरूकता अभियान र सिकल सेल बिरामीहरूका लागि कार्यान्वयन भइरहेका कल्याणकारी योजनाहरूको बारेमा जानकारी प्रस्तुत गरे। प्रदर्शनीमा आदिवासी क्षेत्रहरूमा सञ्चालित मोबाइल मेडिकल एकाईहरूको काम पनि प्रदर्शन गरिएको थियो। आफ्नो भ्रमणको अर्को चरणमा राष्ट्रपति द्रौपदी मुर्मू ओडिसाको राईरंगापुरको यात्रा गर्नुहुनेछ, जहाँ उहाँले धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि प्रधानमन्त्रीको एक दिवसीय ओडिसा भ्रमणमा सामेल हुनुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले मयूरभञ्ज जिल्ला

0: को पहाड़पुर गांव को भ्रमण गर्नुहुनेछ र सन्थाल जहेरा र हो जहेरा शिव केन्द्र र पहाड़पुर स्कूल को पवित्र बगैचामा प्रार्थना गर्नुहुनेछ। पछि उहाँहरूले मयूरभंज जिल्लाको रैरंगपुरमा ओडिशा सरकारको दुई वर्षको वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछन्। कार्यक्रमको क्रममा उहाँहरूले 47,000 करोड़ रूपियाँ भन्दा बढी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछन्। यी परियोजनाहरूले ऊर्जा, औद्योगिक पूर्वाधार, सड़क सम्पर्क, पिउने पानी, स्वास्थ्य, शिक्षा, पर्यटन र सिंचाई लगायतका प्रमुख क्षेत्रहरूलाई समेट्नेछन्। पश्चिम बंगालको आफ्नो दुई दिने भ्रमणको क्रममा श्री मोदी भोलि हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा भाग लिनुहुनेछ। उहाँले पश्चिम बंगालमा धेरै विकास परियोजनाहरूको शुरूआत, समर्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधिको 23 किस्ता जारी गर्नुहुनेछ। यस किस्ता अन्तर्गत देशभरका 94 करोड़ भन्दा बढी किसानहरूको ब्याङ्क खातामा सिधै 18,880 करोड़ रूपियाँ भन्दा बढी रकम हस्तान्तरण गरिनेछ। यसका साथै उहाँले पश्चिम बंगालमा धेरै महत्वपूर्ण केन्द्रीय कृषि योजनाहरू शुरू गर्नुहुनेछ। यी योजनाहरूमा प्रधानमन्त्री फसल बीमा योजना, डिजिटल कृषि मिशन अन्तर्गत कृषि स्ट्र्याक, प्राकृतिक खेतीमा राष्ट्रिय मिशन र प्रधानमन्त्री धन धन्य कृषि योजना समावेश छन्। आइतबार प्रधानमन्त्री बिहान 6:30 कोलकातामा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पनि श्री गान्धीलाई जन्मदिनको शुभकामना दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित 26 अखिल भारतीय फिंगर प्रिन्ट सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै उहाँले देशको प्रणाली रूपान्तरण हुँदै गएको र समकालीन आवश्यकताहरू पूरा गर्न व्यवस्थित रूपमा अध्यावधि गरिएको बताउनु भएको छ। राष्ट्रिय स्वचालित फिंगर प्रिन्ट पहिचान प्रणालीको बारेमा बोल्नुहुँदै श्री शाहले भन्नुभयो, धेरै उदाहरणहरू छन् जहाँ यो प्रणालीले सबैभन्दा जटिल मुद्दाहरूलाई पनि सरल बनाउन धेरै मदत गरेको छ। हाल यसको क्षमता केवल 10% मात्र प्रयोग गरिन्छ। उहाँले यसको प्रयोग केवल अपराधीहरू पत्ता लगाउनमा मात्र सीमित हुनु नहुने बताउनुभयो। गृहमन्त्रीले जोड दिनुभयो, एएफआईएसको सफलता प्रत्येक अपराध स्थलबाट संकलन गरिएका फिंगर प्रिन्टहरूद्वारा यसको डाटा बेसलाई समृद्ध बनाउनमा पूर्ण रूपमा निर्भर गर्दछ। यसलाई दुई खण्डीय दृष्टिकोणको रूपमा वर्णन गर्नुहुँदै उहाँले भन्नुभयो, यो प्रणाली अपराधीहरू पहिचान गर्न अत्याधिक प्रभावकारी भए पनि व्यापक डेटा निरन्तर उत्पन्न भएमा मात्र यो सफल हुन सक्छ। उहाँले जाँच र अभियोजनदेखि अन्तिम दोषी ठहरसम्म कानूनी प्रक्रियाको प्रत्येक चरणमा प्रविधिलाई प्रभावकारी रूपमा एकीकृत गर्ने आवश्यकतामा जोड दिनुभयो।
1: हमारा लक्ष्य बहुत स्पष्ट है, अपराधी कितना भी चतुर हो वह कानून और विज्ञान की संयुक्त शक्ति के सामने बचना नहीं चाहिए। वैज्ञानिक जांच, समयबद्ध अभियोजन और इंटीग्रेटेड क्रिमिनल जस्टिस सिस्टम, इसका उपयोग कर हमने क्राइम कंट्रोल करना है। क्राइम करने से दंड मिलता है, ये भाव जब खड़ा होता है तो अपराध को रोकने के लिए बहुत बड़ी सफलता मिलती।
0: केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वस्थ र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियान अन्तर्गत 7,19,00,000 भन्दा बढी मानिसहरूको जाँच गरिएको र तीमध्ये 20,00,000 भन्दा बढीमा लक्षणहरू देखिएको बताउनुभयो। उहाँले यो अभियान अन्तर्गत 2,46,000 भन्दा बढी सिकल सेल बिरामीहरूको उपचार गरिएको र 4 करोड़ भन्दा बढी सिकल सेल कार्डहरू वितरण गरिएको बताउनुभयो। श्री नड्डाले भन्नुभयो, यी उपलब्धिहरूले विशेष गरी आदिवासी र कमजोर जनसंख्यामा प्रारम्भिक पहिचान, समयमै उपचार, आनुवंशिक परामर्श र व्यापक हेरचाह सुनिश्चित गर्ने सरकारको सामूहिक प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। उहाँले नागरिकहरूलाई 2047 सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा सिकल सेल रोग उन्मूलन गर्ने साझा लक्ष्यतर्फ सँगै काम गर्न आग्रह गर्नुभयो। राष्ट्रिय परीक्षण एजेन्सीले आइतबार हुने नीट यूजी पुनः परीक्षामा सहभागी हुने उम्मेद्वारहरूको लागि आधिकारिक वाट्सएप सञ्चार च्यानल शुरू गरेको छ। एनटीएले स्पष्ट पारेको छ, सबै आधिकारिक वाट्सएप सन्देशहरू यसको

0: मानित नम्बर 9178279802 87 मार्फत मात्र पठाइनेछ। एजेन्सीले उम्मेद्वारहरूलाई एनटीएबाट आएको भनी कुनै पनि सन्देश विश्वास गर्नु अघि निलो प्रमाणीकरण चिन्ह र राष्ट्रिय परीक्षण एजेन्सी नाम जाँच गर्न सल्लाह दिएको छ। दिल्ली उच्च अदालतले 21 जुनमा हुने नीट यूजी पुनः परीक्षा अगाडि टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाउने केन्द्र सरकारको निर्णयलाई यथावत राखेको छ। अदालतले यो कदम कानून अनुसार भएको बताएको छ। 1 जुलाईदेखि लागू हुने विकास भारत रोजगार तथा जीविकोपार्जन मिशन भीबीजी रामजी ऐन 2025 को कार्यान्वयनमा सहयोग गर्न सरकारले देशभर 100 भन्दा बढी क्षेत्रीय अधिकारीहरू खटाउनेछ। फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। यो जितसँगै मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 को राष्ट्रिय लक्ष्यभन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वस्थ र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। र फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि अब श्रोतालाई सुनाउने छौ लोकगीत।

0: सरितगुरुं अंजलि प्रदान अनुसुनार अजनीश्राय नरेन्द्रगुरुं कुशमो शर्मा सुन्दै हुनुहुन्थ्यो लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ प्रधानमन्त्रीले G7 शिखर सम्मेलनमा भारतको विकास कथालाई प्रकाश पार्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी अनुवाद तथा वाचिका सविता छेत्री। प्रधानमन्त्री नरेन्द्र मोदीले 17 जुन 2026मा फ्रान्सको इभेनमा G7 शिखर सम्मेलनमा सबैका लागि सन्तुलित साझा र दिगो आर्थिक वृद्धिलाई पुनर्जीवित गर्ने सम्बन्धी आउटरिच सत्रलाई सम्बोधन गर्नुभयो। साझा र दिगो विकासमा शिखर सम्मेलनको ध्यान केन्द्रित गर्ने कुराको प्रशंसा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो कि विश्वले अनिश्चितताको सामना गरिरहेको समयमा दिगो विकासको सन्देश विश्वव्यापी रूपमा राम्रोसँग प्राप्त हुनेछ। उहाँले भन्नुभयो कि विकासको अर्थ जीडीपी वा व्यापार तथ्याङ्क मात्र होइन तर सबैको समावेशीकरण र कल्याणमा वास्तविक प्रभाव पार्नु हो। यस सन्दर्भमा उहाँले सबका साथ सबका विकास सबका विश्वास सबका प्रयासको सिद्धान्तमा आधारित भारतको समावेशी विकास कथालाई जोड़ दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि भारतको समावेशी विकासको मन्त्रले यसको अन्तर्राष्ट्रिय संलग्नतालाई पनि निर्देशित गर्यो जुन एक पृथ्वी एक परिवार एक भविष्यको आदर्श वाक्यको साथ यसको G20 अध्यक्षतामा उपयुक्त रूपमा प्रतिबिम्बित भयो। उहाँले अझ भन्नुभयो कि समान दृष्टिकोणले आपूर्ति श्रृंखलाहरू बलियो बनाउन लगानी र रोजगारीका अवसरहरू सृजना गर्न र नवीनतालाई बढ़ावा दिन भारत मध्य पूर्व यूरोप आर्थिक करिडोरको अवधारणालाई निर्देशित गर्यो। विश्वव्यापी दक्षिणमा संकट र द्वन्दको प्रतिकूल प्रभावलाई बुझाउँदै उनले तिनीहरूको बोझ कम गर्न अन्तर्राष्ट्रिय एकताको लागि आह्वान गरे। उनले विकासशील देशहरूको लागि आर्थिक लचिलोपन निर्माण गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले समर्थन संयन्त्रहरू विकास गर्नुपर्ने सुझाव दिए। उहाँले अफ्रिका ल्याटिन अमेरिका र प्रशान्त टापु देशहरूलाई जोड्ने IMEC को लाइनमा कनेक्टिभिटी परियोजनाहरू विचार गर्न पनि आह्वान गरे। यो दृष्टिकोणलाई साकार पार्न प्रधानमन्त्रीले G7 पुँजी भारतको प्रतिभा र विश्वव्यापी दक्षिणको स्वामित्वलाई संयोजन गर्ने कनेक्टिभिटी र व्यापारलाई गति दिन अन्तर्राष्ट्रिय परिचालन साझेदारी वा इम्प्याक्ट सृजना गर्ने सुझाव दिनुभयो। प्रधानमन्त्रीले स्थिर भरपर्दो र समृद्ध विश्वव्यापी अर्थतन्त्रप्रति भारतको प्रतिबद्धता दोहोर्याउनुभयो अनि भन्नुभयो एकीकरण साझेदारी र साझा प्रगतिमा यसको विश्वासले G7 सदस्यहरू र अन्य धेरै देशहरूसँग व्यापार सम्झौताहरूमा प्रवेश गरेको छ। प्रधानमन्त्रीले फ्रान्सको इभियनमा G7 शिखर सम्मेलनमा सुरक्षित छिटो र कुशल तरिकाले कृत्रिम बुद्धिमत्ता AI कार्यान्वयन सम्बन्धी आउटरिच सत्रलाई पनि सम्बोधन गर्नुभयो। श्री मोदीले कृत्रिम बुद्धिमत्ता मानव सभ्यताको मार्ग रूपान्तरण गर्ने क्षमता भएको क्रान्तिकारी शक्ति हो तर यसले मानिसहरूलाई पनि सशक्त बनाउनुपर्ने कुरामा जोड़ दिनुभयो। उहाँले उल्लेख गर्नुभयो कि भारतले हालै यस व्यापक

0: दृष्टिकोणका साथ एआई प्रभाव शिखर सम्मेलनको आयोजना गरेको छ। एआईको लागि भारतको मानव केन्द्रित वा मानव दृष्टिकोणको रूपरेखा प्रस्तुत गर्नुहुँदै उहाँले भन्नुभयो, यो प्रविधि समावेशिता, सुरक्षा र सार्वजनिक हितको सिद्धान्तहरूमा आधारित हुनुपर्छ। भारतले सधैँ साइबर स्पेसलाई विश्वव्यापी सार्वजनिक हितको रूपमा हेरेको कुरा उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले जोड़ दिँदै भन्नुभयो, लोकतान्त्रिक देशहरूले एआई मोडलहरूमा पहुँच पाउनुपर्छ जसले उनीहरूको महत्वपूर्ण सूचना पूर्वाधार सुरक्षित गर्न र साइबर खतराहरूसँग लड्न मदद गर्न सक्छ। उहाँले सुरक्षा, गति र दक्षतालाई एकैसाथ सम्बोधन गर्ने एआई विकासको लागि एकीकृत दृष्टिकोणको लागि आह्वान गरे। यस सन्दर्भमा उहाँले चार सुझाव दिए। एआई प्रणाली सुरक्षितद्वारा डिजाइन हुनपर्छ। एआई कार्यान्वयन गर्न साझा मापदण्ड, परीक्षण ढाँचा र नियामक दिशानिर्देशहरू हुनपर्छ। डिप फेक, गलत जानकारी र साइबर धोखाधड़ी विरूद्ध लड्न प्रभावकारी विश्वव्यापी सहयोग हुनपर्छ र समावेशी सुधार संसार सुनिश्चित गर्न एआई का फाइदाहरू ग्लोबल साउथका देशहरूमा पुग्नपर्छ।
1: आकाशवाणी शिलीगुड़ी घड़ीते समय विकेल तीनटे प्राइमरी चैनलेर आमादेर ए अधिवेशन एखानेई शेष हलो। परवर्ती अधिवेशन शुरू हबे विकेल पाँचटा थेके। ततक्षण सुनते थाकुन आकाशवाणी विविध भारती केंद्रेर अनुष्ठान 101.4 मेगाहार्ट्ज प्रचार तरंगे।

आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि उडिसा र पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। पश्चिम बंगालमा आगामी 21 जूनमा आयोजित हुने 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। हिजो रातभरि परेको अविरल वर्षाको कारण पहाड़का विभिन्न ठाउँमा बाढ़ी अनि पैह्रोको कारण जनजीवन प्रभावित बनेको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आइतबार हुने नीट यूजीको पुनः परीक्षामा सहभागी हुने उम्मेद्वारहरूका लागि आधिकारिक व्हाट्सएप संचार च्यानल शुरू गरेको छ र पश्चिम बंगालमा मनसूनले गति लिएको छ। आगामी केही दिन उत्तर र दक्षिण बंगालका धेरै जिल्लाहरूमा वर्षा र मेघगर्जन जारी रहनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि उडिसा र पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि प्रधानमन्त्रीका साथ उडिसाको एक दिवसीय भ्रमणमा सामेल हुनुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले उडिसा सरकारको दुई वर्ष पूरा भएको अवसरमा मयूरभंज जिल्लाको रायरांगपुरमा आयोजना हुने समारोहमा सहभागी

0: जनाउनुहुनेछ। कार्यक्रमको क्रममा उहाँले 47,000 करोड़ रुपियाँ भन्दा बढी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। श्री मोदी भोलि पश्चिम बंगालको हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा पनि भाग लिनुहुनेछ। उहाँले पश्चिम बंगालमा धेरै विकास परियोजनाहरूको शुभारम्भ गर्नुहुनेछ। श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधि पीएम किसानको 23 किस्ता जारी गर्नुहुनेछ। पश्चिम बंगालमा आगामी 21 जूनमा आयोजित हुने 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकाता आगमनलाई लिएर भारतीय जनता पार्टीका नेताहरूले राज्यको लागि ऐतिहासिक क्षण बताएका छन्। पार्टीको भनाई छ, प्रधानमन्त्री मोदीको उपस्थितिमा योग दिवसको आयोजनले अभूतपूर्व रूप लिनेछ र बंगाल एक ऐतिहासिक घटनाको साक्षी बन्नेछ। यसैबीच योग दिवसको पूर्व आयोजित कार्यक्रम अन्तर्गत आज कोलकातामा रन फर योग 2026 म्याराथनको आयोजना गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाता नगर निगम मुख्यालयबाट यस म्याराथनलाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले 21 जूनमा बिहान लगभग 6:30 बजेदेखि कोलकाताको ऐतिहासिक रेड रोडमा आयोजना हुने राष्ट्रिय समारोहमा कमन योग प्रोटोकल अन्तर्गत योग अभ्यासको नेतृत्व गर्नुहुनेछ। यस अवसरमा अन्तर्राष्ट्रिय योग दिवस 2026 समर्पित 12 विशेष डाक आवरण पनि जारी गरियो। कार्यक्रममा पश्चिम बंगाल परिमण्डलका मुख्य डाक महाअध्यक्ष अशोक कुमार पनि उपस्थित थिए। 21 जूनमा बिहान 5 बजे रेड रोडमा राष्ट्रिय समारोहको शुभारम्भ हुनेछ। कार्यक्रममा हजारौं मानिसहरू व्यक्तिगत रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ भने देश र विश्वभरिबाट लाखौं मानिसहरू भर्चुअल रूपमा सामेल हुनेछन्। यस वर्ष योग दिवसको थीम एक पृथ्वी एक स्वास्थ्यको लागि योग रहेको छ। हिजो रातभरि परेको अविरल वर्षाका कारण पहाड़का विभिन्न ठाउँहरूमा बाढ़ी अनि पैह्रोको कारण जनजीवन प्रभावित बनेको छ। अविरल वर्षाका कारण बालसन खोलाको जलस्तर बढेपछि दुधेमा निर्मित अस्थायी ह्युम पाइपको पुल भत्किएको छ। पुल भत्किएपछि उक्त मार्ग भएर मिरिक अनि सिलगढ़ी बीच चल्ने सवारी साधन ठप्प भएको छ। यसरी नै सिलगढ़ीदेखि मिरिक हुँदै सुके पोखरी माने भन्ज्याङ रिम्बिक आदि क्षेत्रका सवारी साधन पनि ठप्प बन्न पुगेको छ। घटनापछि दार्जीलिङका सांसद राजु विष्टले क्षेत्रको भ्रमण गर्नुभएको छ। यसबारे सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: श्री विष्टले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा दुधेस्थित अस्थायी पुल चाँडै निर्माण गरेर यातायात सुचारू गर्ने बताउनु भएको छ। उहाँले यस घटनाबारे राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई बेली ब्रिज निर्माण गर्न सेना वा बीआरओलाई संलग्न गराउन अनुरोध गरेको पनि बताउनु भएको छ। यसरी नै उहाँले आवश्यक कर्मचारीहरू सहित बुलडोजर सहित थप स्रोतहरू आपूर्ति गर्न र दार्जीलिङ पहाड़ तराई र डुवर्स क्षेत्रका विभिन्न भागहरूमा एसडीआरएफ अनि एनडीआरएफ एकाईहरूको तैनाथीको लागि अनुरोध गरेको पनि बताउनुभयो। यसैबीच राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदीमा पहिरो गएपछि यातायात ठप्प बनेको थियो। तथापि आज दिउँसो सड़कमा झरेको पहिरो सोहोरेपछि बाधित राष्ट्रिय राजमार्ग 110 पुनः खोलिएको छ। अर्कोतिर सुके पोखरी खण्ड अन्तर्गत टुक्रेमा राङभाङ खोलामा निर्मित अस्थायी ह्युम पाइप पुल बगाएपछि उक्त मार्ग भएर नागरी मंगरजोङ पोख्रेबुङ लगायत वरिपरिका क्षेत्र अनि मिरिक बीचको यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: पश्चिम बंगालमा गत वर्ष 21 जुलाईमा शहीद दिवस कार्यक्रमको क्रममा कोलकातामा प्रमुख सड़कहरू अवरूद्ध गरेर र्याली आयोजना गरेकोमा कलकत्ता उच्च न्यायालयले तृणमूल कंग्रेसकी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र पार्टीका राष्ट्रिय महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जीलाई नोटिस जारी गरेको छ। यो मुद्दा न्यायालयको अवहेलनासित सम्बन्धित छ। आगामी सुनवाई 3 जुलाईको दिन हुनेछ। न्यायाधीश अरिजित ब्यानर्जीको नेतृत्वमा रहेको खण्डपीठले आज यस मुद्दाको सुनवाई गर्यो। सिलगढ़ी नगर निगमका मेयर गौतम देवले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। समतल समितिको अध्यक्षको रूपमा नियुक्त गरिएको छ। सूत्रहरू अनुसार बदलिएको राजनैतिक परिस्थितिमा प्रशासनिक काम सुचारू रूपमा गर्न नसक्ने भएकाले उहाँले यो निर्णय लिनुभएको हो। हिजो

0: मेयर परिषदको बैठकमा उहाँले राजीनामा दिने इच्छा व्यक्त गर्नुभएको थियो। सुन्नुहोस् एक रिपोर्ट।
1: गौतम देवको राजनैतिक जीवन हेर्दा उहाँको पार्टीमा महत्वपूर्ण योगदान रहेको छ। वर्ष 2011 राज्यमा सत्ता परिवर्तनपछि उहाँलाई उत्तर बंगाल विकास विभागको मन्त्री नियुक्त गरिएको थियो। वर्ष 2016 चुनाव जितेपछि तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीले उहाँलाई पर्यटन मन्त्री नियुक्त गर्नुभएको थियो। यद्यपि वर्ष 2021 विधानसभा चुनावमा उहाँले पराजयको सामना गर्न परेको थियो। त्यसपछि वर्ष 2022 सिलगढी नगर निगमको चुनावमा तृणमूल काङ्ग्रेसको जितपछि उहाँलाई मेयर बनाइएको थियो। समाचार कक्षबाट मानिक लामा।
0: राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आइतबार हुने राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा स्नातक नीट यूजीको पुनः परीक्षामा सहभागी हुने उम्मेद्वारहरूको लागि आधिकारिक व्हाट्सएप संचार च्यानल शुरू गरेको छ। एनटीएले स्पष्ट पारेको छ कि सबै आधिकारिक व्हाट्सएप सन्देशहरू यसको सत्यापित नम्बर 9178279802087 को माध्यमले पठाइनेछ। एजेन्सीले उम्मेद्वारहरूलाई एनटीएबाट पठाइएको कुनै पनि सन्देशमा विश्वास गर्नु अघि नीलो सत्यापन चिन्ह र राष्ट्रिय परीक्षा एजेन्सी नामको जाँच गर्न सल्लाह दिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले अब सांसद राजु विष्टलाई सबैले साथ दिनुपर्ने बताउनु भएको छ। उहाँले आज खरसाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भागो प्रमो नबाँचे पनि जाति मुद्दा बाँच्नुपर्छ र यसका लागि सांसद राजु विष्टको ताकत भएर बस्नुपर्ने बताउनु भएको छ।
2: अब जातिको लागि काम गरिदिनु आएको छ। हेर्नुहोस्, अब समय आयो। मैले यो डिसिजन बिजेपिएम पार्टी बताउनु गरेको होइन, यो डिसिजन मैले बिजेपिएम पार्टीको लागि गरेको होइन, यो डिसिजन मैले जातिको लागि गरेको, जातिको लागि। हेर्नुहोस्, बिजेपिएम पार्टी मासेर गए पनि जाओस्, तर जातिको मुद्दा चाहिँ मासिनु हुँदैन। अब हेर्नुहोस्,
0: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका 12 सभासदले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। खरसाङ नगरपालिकाले आज विश्व योग दिवसको अवसरमा योगका लागि रन विषयमा एक दौड़ कार्यक्रम आयोजना गर्यो, जसमा लगभग 250 धावकहरूले सहभागिता जनाएका थिए। यसरी नै आगामी 21 जूनको दिन विश्व योग दिवसको अवसरमा क्रीडा भारती खरसाङले सन्त अल्फन्सस स्कूलमा भव्य रूपमा योग दिवस योजना गर्ने जानकारी क्रीडा भारती खरसाङका संयोजक दिव्यतम अधिकारीले जानकारी दिनुभएको छ। पश्चिम बंगालमा मनसूनले गति लिएको छ। आज बिहानदेखि नै कोलकाता सहित राज्यका विभिन्न भागहरूमा भारी वर्षा र तेज हावा चलिरहेको छ। मौसम विभाग अनुसार आगामी केही दिन उत्तर र दक्षिण बंगालका धेरै जिल्लाहरूमा वर्षा र मेघ गर्जन जारी रहनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिसा र पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। पश्चिम बंगालमा आगामी 21 जूनमा आयोजित हुने 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय समारोहको तयारी अन्तिम चरणमा पुगेको छ र हिजो रातभरि परेको अविरल वर्षाको कारण पहाड़का विभिन्न ठाउँहरूमा बाढ़ी अनि पहिरोको कारण जनजीवन प्रभावित बनेको छ। यसका साथै समाचार सन्ध्याको यो अंक समाप्त हुँदछ। नमस्कार।

यो आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एक समारोहमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत 2400 करोड़ रूपियाँको प्रोत्साहन रकम वितरण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्स र स्लोवाकियाको आफ्नो दुई देशको सफल भ्रमण सम्पन्न गर्नुभएको छ। वहाँ भोलि ओडिशा र पश्चिम बंगालको भ्रमणमा हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि ओडिशाको एक दिने भ्रमणमा प्रधानमन्त्रीसँगै सामेल हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भारतले आफ्नो राष्ट्रिय लक्ष्य वर्ष 2047 भन्दा धेरै अगाडि नै सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज देशका प्रत्येक नागरिकलाई संविधानले दिएको अधिकार प्राप्त गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको भन्नुभयो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो, भारतको घरेलु रक्षा उत्पादन 2014 46,000 करोड़ रूपियाँबाट बढ़ेर गत आर्थिक वर्षमा 1,78,000 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेको छ। फौजदारी न्याय प्रणालीलाई उपयुक्त

0: संयुक्त माध्यम बनाउने समय आएको भन्नुभयो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो, भारतको घरेलु रक्षा उत्पादन 2014 46,000 करोड़ रूपियाँबाट बढ़ेर गत आर्थिक वर्षमा 178,000 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेको छ। अस्मिता चालिहा मकाऊ ओपन ब्याडमिण्टनको महिला सिंगल सेमीफाइनलमा पुगेकी छिन्। भोलि हुने सेमीफाइनलमा दक्षिण कोरियाकी पाक गाउनसँग उनको सामना हुनेछ। र फिफा विश्वकप 2026 सह आयोजक अमेरिकाले आज राति वाशिङटनको सिएटल स्टेडियममा समूह डीमा अस्ट्रेलियासँग खेल्नेछ। खेल भारतीय समयअनुसार बिहान 12:30 बजेदेखि शुरू हुने निर्धारित छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमवीबीआरवाई अन्तर्गत 2,400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन रकम वितरण गर्नुभयो। यो रकम पीएमवीबीआरवाईको कार्यान्वयनमा एक महत्वपूर्ण कोषी ढुंगा हो, जुन सरकारको प्रमुख रोजगार सम्बन्धित प्रोत्साहन योजना हो, जसको उद्देश्य रोजगारी सिर्जनालाई तीव्र पार्नु, रोजगारी बढ़ाउनु र क्षेत्रहरूमा सामाजिक सुरक्षा कवरेज विस्तार गर्नु हो। यो प्रोत्साहनले देशभर 15 लाख रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग गरे। यस अवसरमा बोल्दै प्रधानमन्त्रीले 21औं शताब्दीमा अवसरहरू ती राष्ट्रहरूमा हुनेछन् जसले दक्ष प्रतिभालाई पोषण गर्छन्, नवप्रवर्तनलाई बढ़ावा दिन्छन् र गुणस्तरको उच्चतम मापदण्ड कायम राख्छन् भन्नुभयो। उहाँले भन्नुभयो, भारतका युवाहरू आगामी वर्षहरूमा विश्वव्यापी वृद्धि, नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढ़ाउन अग्रपंक्तिमा हुनेछन्।
1: दुनिया भारत के युवाओं की क्षमता को भली भांति पहचानने लगी है और ऐसे समय में हमारी कोशिश है कि भारत का हर युवा अपनी क्षमता को अवसर में बदल सके और इसी सोच के साथ प्रधानमंत्री विकसित भारत रोजगार योजना का आरंभ हुआ। यह रोजगार योजना सामान्य तौर पर सोचे जाने वाली रोजगार योजना से बहुत आगे बढ़कर पहली नौकरी पाने वाली युवा के सपनों को शक्ति देने वाली योजना है।
0: यस योजना अन्तर्गत हालसम्म लगभग 70 लाख रोजगारी सृजना भएको कुरा श्री मोदीले भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्स र स्लोवाकियाको आफ्नो दुई देशको सफल भ्रमण सम्पन्न गर्नुभएको छ। फ्रान्सको भ्रमणको क्रममा प्रधानमन्त्रीले एभियोमा भएको G7 शिखर सम्मेलनमा भाग लिनुभयो। उहाँले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर फ्रेडरिक मर्स, ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मर र संयुक्त अरब एमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन सायद अल नाहयान लगायतसँग द्विपक्षीय वार्तामा पनि भाग लिनुभयो। यसअघि उहाँले फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोसँग मिलेर फ्रान्सको नाइसमा भारत इनोवेट्स कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिशा र पश्चिम बंगालको भ्रमणमा हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि ओडिशाको एक दिने भ्रमणमा प्रधानमन्त्रीसँगै सामेल हुनुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले मयूरभंज जिल्लाको पहाड़पुर गाउँको भ्रमण गर्नुहुनेछ र पवित्र उपवन सन्थाली जहेरा तथा हो जहेरा सीप केन्द्र र पहाड़पुर स्कूलमा पूजा अर्चना गर्नुहुनेछ। पछि उनीहरू ओडिशा सरकारको दुई वर्ष पूरा भएको उपलक्ष्यमा मयूरभंज जिल्लाको रायरांगपुर आयोजित कार्यक्रममा भाग लिनेछन्। कार्यक्रमको क्रममा उनीहरूले 47,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। पश्चिम बंगालको आफ्नो दुई दिने भ्रमणको क्रममा श्री मोदी भोलि हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा भाग लिनुहुनेछ। उहाँले पश्चिम बंगालमा धेरै विकास परियोजनाहरूको शुभारम्भ गर्दै राष्ट्रलाई समर्पित र शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। आइतबार प्रधानमन्त्री बिहान 6:30 बजे कोलकातामा 12वां अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज देशका प्रत्येक नागरिकलाई संविधानले दिएको अधिकार प्राप्त गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताए। नयाँ दिल्लीमा 26औं अखिल भारतीय फिंगर प्रिन्ट सम्मेलन 2026 सम्बोधन गर्दै उहाँले भन्नुभयो, देशको यो प्रणाली रूपान्तरणको चरणबाट गुज्रिरहेको छ र समकालीन आवश्यकताहरू पूरा गर्न व्यवस्थित रूपमा अद्यावधि गरिएको छ। राष्ट्रिय स्वचालित औंलाको छाप अथवा फिंगरप्रिन्ट पहिचान प्रणाली NAFIS